0: हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
1: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
0: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
5: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
0: किन गाह्रो, मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
5: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
0: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
6: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज।

0: पाँच बाँकी
1: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435
2: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
3: सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: पटक बैंक अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: नेपालगंज 9 मा अवस्थित क वर्गको प्रतिष्ठित शैक्षिक संस्था हो जीवीएन माध्यमिक विद्यालय। उत्कृष्ट नतिजा सहित यहाँको बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ र शान्त परिवेशमा बालबालिकाको सर्वाङ्गीण विकासमा विशेष जोड दिएको छ। जीवीएन माध्यमिक विद्यालयका विशेषताहरू: बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ, अनुभवी तथा दक्ष शिक्षक, आधुनिक शिक्षण विधि, अनुशासित सुरक्षित र शान्त वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, पीजीदेखि कक्षा 9 सम्म अध्ययनको सुविधा। आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै रोज्नुहोस्। भर्ना खुल्ला भइसकेको छ जीवीएन माध्यमिक विद्यालय नेपालगंज 9 बाँके।
2: सम्पर्क फोन नम्बर 98488220।

नयाँ वर्ष 2083, नयाँ सपना, नयाँ सुरुवात। तपाईँका बालबालिकाको उज्जवल भविष्यका लागि नेपालगञ्जमै स्थापित विश्वसनीय नाम हो मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल। यहाँ शिक्षा किताबमा मात्र सीमित छैन, जीवन उपयोगी सिप र व्यावहारिक ज्ञानमा समेत आधारित छ। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान कम्प्युटर ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन, सिसिटिभी क्यामेरा मार्फत सुरक्षाको व्यवस्था। नयाँ वर्ष 2083 लागि भर्ना खुला भइसकेको छ। आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै छनौट गर्नुहोस्। सम्पर्क मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल, नेपालगञ्ज 19, कारकान्दो, बाँके। फोन नम्बर 98584364।

0: Patagonia.
1: Extreme energy drink.
2: आगामी शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुल्यो।
3: अनुभवी तथा दक्ष शिक्षक मार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आइरहेको होप इन्टरनेसनल एकाडेमीमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। नेपालगञ्जमा विगत 23 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रवास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ। फुटसल, क्रिकेट, भलिबल

0: शैक्षिक नगरी नेपालगञ्जमा 45 वर्ष लामो इतिहास बोकेको एक प्रतिष्ठित नाम हो जय बागेश्वरी आवासीय उच्च माध्यमिक विद्यालय। प्री नर्सरीदेखि कक्षा 12 सम्म सञ्चालनमा रहेको यस विद्यालय 2013 आइएसओ प्रमाणित विद्यालयका रूपमा क वर्गको पहिचान स्थापित गर्न सफल भएको छ। प्लस टू तहमा साइन्स, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स जस्ता विषयहरूमा पठन पाठन, विज्ञान प्रदर्शनी, इन्टरनेट तथा यस युक्त कक्षा कोठा, सुरक्षित यातायात सुविधा र स्वच्छ खाने पानीको व्यवस्था, पुस्तकालय, अध्ययन कक्ष र मिटिङ हलको सुविधा भएको, सुविधा सम्पन्न होस्टेल, सीसीटीभीको निगरानी, संगीत शिक्षक, नृत्य शिक्षक र गीतको कक्षा भएको, इन्डोर तथा आउटडोर खेलकुदको सुविधा, उत्कृष्ट शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको सुनिश्चितता, यी सबैका लागि एक विश्वासिलो गन्तव्य जय बागेश्वरी आवासीय उच्च माध्यमिक विद्यालय नेपालगञ्ज। विद्यालयमा भर्ना अभियान सुरु भइसकेको छ। सिट सीमित भएकाले आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस्।
1: जय बागेश्वरी सेकेन्डरी स्कुल नेपालगञ्ज, सम्पर्क फोन नम्बर 98587

0: नेपालगञ्जको फुलटेक्रामा रहेको सिद्धार्थ विद्या सदन। यहाँ विद्यार्थीहरू पढ्छन् मात्र होइन, सोच्छन्, बनाउँछन् अनि देखाउँछन् पनि। यहाँको कक्षा कोठा भनेको केवल किताबभित्र सीमित छैन, अब तपाईँका बालबालिकाको उज्जवल भविष्यको सुरुवात पनि यहीँबाट गर्नुहोस्। नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षकको टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान प्रयोगशाला भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन लगायतका सेवा भएको। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् सिद्धार्थ विद्या सदन, जहाँ शिक्षा मात्र होइन भविष्य पनि बनाइन्छ।
1: सिद्धार्थ विद्या सदन नेपालगञ्ज, सम्पर्क फोन नम्बर 98582980।

0: अब मेरो बच्चाको पढाइ सुरु गर्ने बेला भयो। राम्रो स्कुल छानु भनेको सबभन्दा ठुलो जिम्मेवारी जस्तो लागिरहेछ। छवि सर केही आइडिया छ भने दिनुहोस् न।
1: म पनि यही सोचमा थिएँ, धेरै बुझे, धेरै ठाउँ हेरे अनि अन्त्यमा रोजे ब्राइटल्यान्ड स्कुल नेपालगञ्ज।
0: त्यस्तो के छ र त्यहाँ?
1: नर्सरीदेखि कक्षा 8 अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ। यति मात्र होइन, यहाँ अनुभवी र तालिम प्राप्त शिक्षकहरू हुनुहुन्छ। अनुशासन र संस्कारमा विशेष ध्यान दिइन्छ। बच्चाको आत्मविश्वास र व्यक्तित्व विकासमा जोड दिने गरिन्छ। म त एकदमै खुसी छु आफ्नो बच्चालाई यहाँ पढ्न पठाउँदा।
0: ए, त्यसो भए म पनि अब मेरो बच्चालाई नेपालगञ्ज 10 रहेको गणेशमान चोक स्थित ब्राइटल्यान्ड स्कुलमा नै भर्ना गर्छु। तपाईँ पनि आफ्ना नानी बाबुहरूको उज्जवल भविष्य चाहनुहुन्छ भने ढिलो नगर्नुहोस्। शैक्षिक सत्र 2083 लागि भर्ना खुला भइसकेको छ।
2: हजुर, नर्सरीदेखि कक्षा 8 सीमित सिट छ। आजै निर्णय लिई आफ्नो सिट सुनिश्चित गर्नुहोस्। ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, गणेशमान चोक, नेपालगञ्ज। सम्पर्क नम्बर 081-536-820, 081-531-324। ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, विश्वासिलो शिक्षा, उज्जवल भविष्य। आजै

0: drip on ya. Extreme energy drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। युथ भिजन इङ्ग्लिस मिडियम स्कुलमा कक्षा नर्सरीदेखि कक्षा 9 नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। हाम्रा विशेषताहरू: स्मार्ट बोर्ड, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, गुरुकुल सम्बन्धीको समेत अध्ययन हुने, सबै कक्षामा विषयगत शिक्षक भएको र अतिरिक्त क्रियाकलापमा विशेष जोड दिइने, व्यावहारिक र गुणस्तरीय शिक्षाको एउटा अभ्यास युथ भिजन इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 4, प्रगति टोल, बाँके।
4: प्रधान अध्यापक भूपाल गिरी, सम्पर्क नम्बर 98580 29735।

0: अब मेरो बच्चाको पढाइ सुरु गर्ने बेला भयो। राम्रो स्कुल छानौ भनेको सबभन्दा ठुलो जिम्मेवारी जस्तो लागिरहेछ। छवि सर, केही आइडिया छ भने दिनुहोस् न।
1: म पनि यही सोचमा थिएँ, धेरै बुझे, धेरै ठाउँ हेरे अनि अन्त्यमा रोजे ब्राइटल्यान्ड स्कुल नेपालगञ्ज।
0: त्यस्तो के छ र त्यहाँ?
1: नर्सरीदेखि कक्षा 8 अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ। यति मात्र होइन, यहाँ अनुभवी र तालिम प्राप्त शिक्षकहरू हुनुहुन्छ। अनुशासन र संस्कारमा विशेष ध्यान दिइन्छ। बच्चाको आत्मविश्वास र व्यक्तित्व विकासमा जोड दिने गरिन्छ। म त एकदमै खुसी छु आफ्नो बच्चालाई यहाँ पढ्न पठाउँदा।
0: ए, त्यसो भए म पनि अब मेरो बच्चालाई नेपालगञ्ज 10 रहेको गणेशमान चोक स्थित ब्राइटल्यान्ड स्कुलमा नै भर्ना गर्छु। तपाईँ पनि आफ्ना नानी बाबुहरूको उज्जवल भविष्य चाहनुहुन्छ भने ढिलो नगर्नुहोस्। शैक्षिक सत्र 2083 लागि भर्ना खुला भइसकेको छ।
2: हजुर, नर्सरीदेखि कक्षा 8 सीमित सिट छ। आजै निर्णय लिई आफ्नो सिट सुनिश्चित गर्नुहोस्। ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, गणेशमान चोक, नेपालगञ्ज। सम्पर्क नम्बर 081-536-820, 081-536-324। ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, विश्वासिलो शिक्षा, उज्जवल भविष्य। आजै सम्प

0: नानीलाई कुन स्कुल भर्ना गर्ने होला? म त साह्रै चिन्तामा पो छु।
1: हेत्तेरिका, किन चिन्ता लिनु भएको? हाम्रै नेपालगञ्ज बाह्र बेलासपुरमा न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल छ नि।
0: ए हो र, त्यहाँ कस्तो सुविधा छ र? उही किताब मात्रै घोकाउन त होला?
1: त्यस्तो होइन नि, त्यहाँ त डिजिटल क्लासरुम छ नि, जहाँ बालबालिकाहरूले आधुनिक प्रविधिबाट रमाइलो मान्दै सिक्छन्।
0: अनि सुरक्षाको कुरा नि, अहिलेको समयमा त डर पनि लाग्छ हौ।
1: त्यसको लागि चिन्ता लिनु पर्दैन, पुरै स्कुल परिसरभरि सिसिटिभी क्यामेराको निगरानी छ नि।
0: अनि शुल्क?
1: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा नै यस विद्यालयको मुख्य विशेषता हो नि।
2: हाम्रा विशेषताहरू:
1: प्रविधि मैत्री शिक्षा,
0: गुणस्तरीय शिक्षण सिकाइ,
1: खेलकुदमा विशेष जोड,
0: शान्त र बालमैत्री वातावरण,
1: सिसिटिभी जडान भएको सुरक्षित विद्यालय परिसर
0: र स्कुल भ्यानको सुविधा समेत छ।
1: न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल, नेपालगञ्ज बाह्र बेलासपुर। सम्पर्क नम्बर 081537505।

0: 2066 सालमा स्थापना भएको शान्ति विद्या निकेतनका हरेक भित्ताले सिकाउँछ र हरेक कुनाले प्रेरणा दिन्छ। यो अनुशासन, संस्कार र मूल्यमा आधारित सिकाइको सुन्दर वातावरण भएको बालमैत्री विद्यालय हो। स्कुलमा अङ्ग्रेजी बोल्ने छुट्टै स्थान छ, जहाँ आत्मविश्वास बढ्छ र विद्यार्थीलाई सिकाइ अझ सहज बन्छ। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, डिजिटल कक्षा व्यवस्थापन, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा जोड दिने बालमैत्री वातावरण, नृत्य कक्षा भएको, योगा, कराते, खेलकुद लगायतका गतिविधि सञ्चालन भइरहेको, नयाँ शैक्षिक सत्र 2083 लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: शान्ति विद्या निकेतन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98657555035।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा।
1: कोहलपुरमै पाइन्छ टीवीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू,
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
5: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
4: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: नेपालगञ्ज खजुरा रोडमा अवस्थित एक उदयमान शैक्षिक गन्तव्य हो स्टार फ्युचर सेकेन्डरी स्कुल। 2069 सालमा स्थापना भएको यस स्कुलले छोटो समयमै गुणस्तरीय शिक्षाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ। नर्सरीदेखि कक्षा 10 सम्म सञ्चालनमा रहेको यस विद्यालयमा अनुभवी शिक्षक शिक्षिकाहरू गुणस्तरीय शिक्षामा समर्पित छन्। विद्यालयका मुख्य विशेषताहरू, अनुभवी तथा समर्पित शिक्षक शिक्षिका, सुरक्षित यातायातको सुविधा, खेलकुद र अतिरिक्त क्रियाकलापको उत्कृष्ट व्यवस्था भएको, बालमैत्री तथा रमणीय वातावरण, मोन्टेसोरीमा आधारित शिक्षण प्रणाली, आधुनिक कम्प्युटर ल्याब भएको। उज्जवल भविष्यको पहिलो पाइला सही शिक्षाबाट सुरु हुन्छ। नयाँ शैक्षिक सत्र 2083 का लागि स्टार फ्युचर सेकेन्डरी स्कुलमा भर्ना हुनुहोस्।
1: सम्पर्क फोन नम्बर 98-44-82-07-08 र 98-15-57-37।

0: नेपालगञ्ज नौमा अवस्थित क वर्गको प्रतिष्ठित शैक्षिक संस्था हो जीवीएन माध्यमिक विद्यालय। उत्कृष्ट नतिजा सहित यहाँको बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ र शान्त परिवेशमा बाल बालिकाको सर्वाङ्गीण विकासमा विशेष जोड दिएको छ। जीवीएन माध्यमिक विद्यालयका विशेषताहरू: बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ, अनुभवी तथा दक्ष शिक्षक, आधुनिक शिक्षण विधि, अनुशासित सुरक्षित र शान्त वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, पीजीदेखि कक्षा 9 सम्म अध्ययनको सुविधा। आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै रोज्नुहोस्। भर्ना खुल्ला भइसकेको छ जीवीएन माध्यमिक विद्यालय नेपालगञ्ज 9 बाँके।
1: सम्पर्क फोन नम्बर 98 84 28 820।

0: नेपालगञ्ज १० भिरकुटी नगरमा 2055 सालमा स्थापना भएको प्रभात मेमोरियल हाई स्कुल गुणस्तरीय शिक्षामा समर्पित छ। गेटदेखि नै सुरक्षित वातावरण भएको यो स्कुलमा सामाजिक र मानसिक रूपमा सुरक्षित, अनुशासित र संस्कारयुक्त सिकाइ छ। विशेषताहरू: सीसीटीभी सहित सुरक्षित वातावरण भएको, आधुनिक आईसीटी ल्याब भएको, विद्यार्थी केन्द्रित र व्यवहारिक सिकाइ भएको, बालमैत्री वातावरण, यातायातको सुविधा, शैक्षिक गुणस्तरमा प्रतिबद्धता। नयाँ शैक्षिक सत्र 2083 का लागि भर्ना खुला भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क फोन नम्बर 98511 48119।
0: प्रभात मेमोरियल हाई स्कुल, नेपालगञ्ज १०।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: सब्जी मंडी अगाड़ी गल्ली में नानपारा रोड रुपैडीहा बजार। मोबाइल नंबर 98699464581।
1: ये बच्चा कति रोग को रोई गरेको होला। बेला बेला में खाना खुवाई राखेकै छु, त्यै पनि मोटाउने हैन, खाली रुने मात्र। म त नसक्ने भयो यो बच्चासँग।
2: हैन सीता बहिनी, किन एक्लै बोलिराख्नु भएको? के भयो नानीलाई? कुकु हुनुहुन्छ घरमा?
1: स्वयंसेविका दिदी, घरमा त सबै छौँ, तर हेर्नु न, यो छोरी कसैसँग मान्ने हैन, खाली रोगको रोई गर्छ।
2: बच्चाहरू रुने धेरै कारण हुनसक्छ, जसमध्ये पर्याप्त मात्रामा खाना नपुगेमा पनि बच्चाहरू रुन्छन्। त्यसैले बच्चा छ महिना पुरा भएपछि आमाको दुधको साथसाथै थप पोसिलो खाना पटक पटक खुवाउनु पर्छ। स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न हरिया सागपात र फलफुल मिसाएर पोसिलो जाउलो र लिटो खुवाउनु पर्छ। बच्चालाई पशुपन्छीजन्य स्रोतबाट आएका खानेकुराहरू जस्तै अन्डा, मासु, माछा, दुध र यसबाट बनेका परिकारहरू खुवाउनु पर्छ। उमेर बढेसँगै खाना मात्रा र बाक्लोपन पनि बढाउँदै जानुपर्छ। 2 वर्ष पुरा भइसकेपछि उमेर अनुसार खानाको मात्रा पटक बढाउँदै लैजानुपर्छ। खाना खुवाउँदा परिवारका अन्य सदस्यहरूले पर्याप्त समय दिनु आवश्यक हुन्छ। बालबालिकाहरूलाई प्रेमपूर्ण र उत्साहजनक वातावरणमा मनोरञ्जन गर्दै धैर्यका साथ खाना खुवाउनु पर्दछ, जसले बालबालिकाहरूको रुचि बढाउनुका साथै राम्रो खानपानको बानी विकास गर्न सहयोग पुर्याउँछ। साथै खाना बनाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धुनु पर्दछ। बालबालिकाहरूमा केही समस्या आएमा नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूले सल्लाह लिनु पर्दछ। धन्यवाद। केयर नेपाल, आइडी नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्तर्गत जनहितमा जारी सन्देश।
3: Stay tuned.

0: प्रदर्शन र सही निर्णयले बनाउँछ। 600 बढी अभिभावकको रोजाई हो बाँकेको खजुराचारमा अवस्थित अरुणोदय बोर्डिङ हाई स्कुल। 2053 सालदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित नर्सरीदेखि कक्षा 12 सम्म सञ्चालन भइरहेको यस विद्यालयमा प्रविधि मैत्री शिक्षा, संस्कार र नैतिकतामा आधारित सिकाई, खेलकुद र अनुशासनमा विशेष जोड, कम्प्युटर, संगीत, खेलकुद, मार्शल आर्ट, चित्रकला, योगा र उद्घोषण तालिम लगायतका तालिमहरू विद्यार्थीहरूको रुचि अनुसार सञ्चालन गरिन्छ। साथै बाल मैत्री वातावरण र हरियाली बगैँचा भएको, सुरक्षित परिसर, सीसीटीभी जडान भएको, फराकिलो खेल मैदान र पार्किङको सुविधा भएको, छात्राका लागि छुट्टै शौचालय, शुद्ध खाने पानीको व्यवस्था र स्कुल बसको पनि सुविधा छ। तपाईँको छोराछोरीको उज्यालो भविष्यका लागि सही छनौट आजै गर्नुहोस्। भर्ना खुला छ, सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क फोन नम्बर 98582019।

0: यो तरंग रेडियो कृष्ण सार को हो। स्टूडियो टाइम चेक।
1: अहिले अपराह्नको 4 बज्यो।
2: चोट लागेर वा नलागिकन हुने कुमको दुखाई, कुम चलाउन नसकिने, कुम फुस्किने, कपाल कोर्न लुगा लगाउन नसकिने, हात झम्किने, बल नहुने लगायत कुमभित्रका लिगामेन्ट र मांसपेशी सम्बन्धी समस्याको सही परामर्श र उपचारका लागि
3: डाक्टर तीर्थेन्द्र खड्का, मामा मेडिकल्स, भास्कोटा मार्केट, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98 4 80 27 235।
4: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।
5: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
6: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
6: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
5: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: तपाईलाई थाहा छैन नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
1: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
2: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
3: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: नेपालगञ्जमा फरक पहिचान बनाएको विद्यालय हो लिभिङ स्टोन एकेडेमी। नेपालगञ्ज 6 रहेको यस विद्यालयमा पढाइ किताबमा मात्र सीमित छैन, खेल मनोरञ्जन र अनुभवबाट समेत सिकाइन्छ। प्री प्राइमरीदेखि नै आफ्नै डिजाइन गरिएको पाठ्यक्रम मार्फत पठन पाठन भइरहेको, व्यवहारिक शिक्षामा जोड, एक विद्यार्थी एक ल्यापटप, आधुनिक मल्टिमिडिया शिक्षण पद्धति, अतिरिक्त क्रियाकलाप र प्रदर्शनी, सुरक्षित सुविधा सम्पन्न वातावरण, पर्याप्त कक्षा कोठा, खेल मैदान, कार्यक्रम हल, संगीत र इन्डोर गतिविधि गर्न सकिने, सुरक्षित खानेपानी र व्यवस्थित शौचालय भएको, सवारी साधनको सुविधा समेत रहेको। नयाँ शैक्षिक सत्र 2083 का लागि वैशाख 2 गतेदेखि भर्ना खुल्ला भइसकेको छ। आफ्ना बाल बालिकालाई सपना देख्न सिकाउने विद्यालय रोज्नुहोस्। सम्पर्क लिभिङ स्टोन एकेडेमी, नेपालगञ्ज बाँके। फोन नम्बर 98486262।

0: सुन्नु न, यो हाम्रो बिहे पछिको पहिलो यात्रा हो सिर्फ हामी दुईजनाका लागि।
1: हो त, हात समातेर हिँड्दा संसार अझ सुन्दर लाग्छ। कतै विशेष प्याकेजमा घुम्न जान पाए झन् कति राम्रो हुन्थ्यो। कहाँ होला र त्यस्तो सुविधा खोइ?
0: किन चिन्ता लिएको नि हजुरले? न तयारीको झन्झट, न कहाँ बस्ने अनि कहाँ खाने भन्ने चिन्ता। घुम्ने रुटको सबै व्यवस्था छ, घरदेखि लिएर फेरि घरसम्मै पुर्याइदिने व्यवस्था छ, मात्र नेपालगञ्ज न्यु रोड स्थित तुलसी होलिडेजमा। हजुरलाई थाहा थिएन र यो कुरा? मलाई त धेरै पलदेखि थाहा थियो नि।
1: अह, कति बाठी! बिहानको सूर्य, साँझको मिठो हावा, आहा! तुलसी होलिडेजको विशेष प्याकेजमा सस्तो मूल्यमा घुम्न पाउने भएपछि हाम्रो यो यात्रा निकै मिठो अनि रमणीय हुने भयो। उसो भए यात्रा आजै सुरु गरौँ न त। तुलसी होलिडेज टुर्स एन्ड ट्राभल्ससँग आजका लागि मात्र होइन, सधैँका लागि सम्झनै पर्ने नाम रहेछ।
0: हजुर, स्वदेश होस् या विदेश, तपाईँ जहाँ जुन देश जान चाहनुहुन्छ, टिकट बुकिङदेखि भिजासम्म, होटल बसाइ र सम्पूर्ण व्यवस्थापन छिटो, सजिलो र भरपर्दो छ।
1: साथै परिवारसँग रमाइलो पल, हनीमुनका अविस्मरणीय सम्झना, सफारी, समूह टुर र हरेक यात्रामा खुसीको अनुभव साट्न पाउनुहुनेछ। त्यति मात्र कहाँ हो र, कर्पोरेट टुर होस् वा शैक्षिक भ्रमण, तपाईँको चाहना अनुसार बनाइदिने विशेष प्याकेजहरू पनि उपलब्ध छन्। अब ढिला नगर्नुहोस्, आजै बनाऊ घुम्ने योजना।
0: सम्पर्क तुलसी होलिडेज टुर्स एन्ड ट्राभल, न्यु रोड, नेपालगञ्ज।
1: सम्पर्क नम्बर 9858535553 र 9852523553। इमेल info@tulsiholidays.com।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्स को सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125-26711 र 98208-37786। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805325568।
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
1: सम्पर्क नम्बर 081-535-717।

0: Bunnia. Extreme energy drink.
1: अब मेरो बच्चाको पढाइ सुरु गर्ने बेला भयो. राम्रो स्कुल छानौ भनेको सबभन्दा ठुलो जिम्मेवारी जस्तो लागिरहेछ. छवि सर केही आइडिया छ भने दिनुहोस् न.
2: म पनि यही सोचमा थिएँ. धेरै बुझेँ, धेरै ठाउँ हेरेँ अनि अन्त्यमा रोजेँ ब्राइटल्यान्ड स्कुल नेपालगञ्ज.
1: त्यस्तो के छ र त्यहाँ?
2: नर्सरीदेखि कक्षा 8 अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ. यति मात्र होइन, यहाँ अनुभवी र तालिमप्राप्त शिक्षकहरू हुनुहुन्छ. अनुशासन र संस्कारमा विशेष ध्यान दिइन्छ. बच्चाको आत्मविश्वास र व्यक्तित्व विकासमा जोड दिने गरिन्छ. म त एकदमै खुसी छु आफ्नो बच्चालाई यहाँ पढ्न पठाउँदा.
1: ए, त्यसो भए म पनि अब मेरो बच्चालाई नेपालगञ्ज 10 रहेको गणेशमान चोक स्थित ब्राइटल्यान्ड स्कुलमा नै भर्ना गर्छु. तपाईँ पनि आफ्ना नानी बाबुहरूको उज्जवल भविष्य चाहनुहुन्छ भने ढिलो नगर्नुहोस्. शैक्षिक सत्र 2083 लागि भर्ना खुला भइसकेको छ.
3: हजुर, नर्सरीदेखि कक्षा 8 सीमित सिट छ. आजै निर्णय लिई आफ्नो सिट सुनिश्चित गर्नुहोस्. ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, गणेशमान चोक, नेपालगञ्ज. सम्पर्क नम्बर 081-536-820, 081-531-324. ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, विश्वासिलो शिक्षा, उज्जवल भविष्य. आजै

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98 4 80 20 697, 98 5 80 23 697 र 98 0 14 83 697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
2: ह्याप्पी होप इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 22 पुरैनीमा भर्ना खुल्यो। यहाँ पढाइ मात्र होइन, व्यवहारिक सिकाइ, अनुशासन र जीवन उपयोगी सिप पनि सिकाइन्छ। विद्यालयका विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड, शैक्षिक सत्र 2083का लागि भर्ना खुला भइसकेको छ।
0: सम्पर्क फोन नम्बर 98 5 80 56 773।
2: ह्याप्पी होप इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 22 पुरैनी।
3: आगामी शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुल्यो।
1: अनुभवी तथा दक्ष शिक्षक मार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आइरहेको होप इन्टरनेसनल एकाडेमीमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। नेपालगञ्जमा विगत 23 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रवास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ। फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
3: यहाँ यातायातको पनि व्यवस्था रहेको छ।
1: होप इन्टरनेसनल एकाडेमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
3: थप जानकारीका लागि सम्पर्क 081551462, 98 5 80 24 462 र 98 5 80 20 645।
2: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज बिस राजामा नयाँ शैक्षिक सत्र 2083का लागि भर्ना खुल्यो। वैशाख 8 गते हुने प्रवेश परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः 75%, 50% र 25% छात्रवृत्तिको सुविधा छ। आजै सहभागी हुनुहोस्। विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक टोली भएको, प्रविधि मैत्री शिक्षा, साइन्स र म्याथ ल्याब, बाल मैत्री वातावरण भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड, सुरक्षित र अनुशासित वातावरण भएको, आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: सम्पर्क फोन नम्बर 98 4 80 46 291।
2: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज 20 राजा। नेपालगञ्ज खजुरा रोडमा अवस्थित एक उदयमान शैक्षिक गन्तव्य हो स्टार फ्युचर सेकेन्डरी स्कुल। 2069 सालमा स्थापना भएको यस स्कुलले छोटो समयमै गुणस्तरीय शिक्षाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ। नर्सरीदेखि कक्षा 10 सञ्चालनमा रहेको यस विद्यालयमा अनुभवी शिक्षक शिक्षिकाहरू गुणस्तरीय शिक्षामा समर्पित छन्। विद्यालयका मुख्य विशेषताहरू, अनुभवी तथा समर्पित शिक्षक शिक्षिका, सुरक्षित यातायातको सुविधा, खेलकुद र अतिरिक्त क्रियाकलापको उत्कृष्ट व्यवस्था भएको, बालमैत्री तथा रमणीय वातावरण, मोन्टेसोरीमा आधारित शिक्षण प्रणाली, आधुनिक कम्प्युटर ल्याब भएको, उज्जवल भविष्यको पहिलो पाइला सही शिक्षाबाट सुरु हुन्छ। नयाँ शैक्षिक सत्र 2083 का लागि स्टार फ्युचर सेकेन्डरी स्कुलमा भर्ना हुनुहोस्।
1: सम्पर्क फोन नम्बर 9844820708 र 9815577300।

नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगञ्जको शैक्षिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाउँदै आएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न गरी

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
3: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
4: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 0184140007 र 98482363।
6: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
7: हिजो आज के भयो बहिनी?

0: पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
1: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480-27590 र 081-534-328।
4: राम्रो शिक्षा सधैँ महँगो हुनुपर्छ भन्ने छैन, कम शुल्कमै गुणस्तरीय शिक्षा दिने स्कुल हो जय बागेश्वरी विद्या निकेतन, नेपालगञ्ज 17 परसपुर। यहाँ पढाइ हुन्छ अन्तर्क्रियात्मक, विद्यार्थी केन्द्रित र प्रयोगत्मक तरिकाबाट। पढाइसँगै खेलकुद, सङ्गीत र अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिएको हुँदा सिकाइ अझ प्रभावकारी छ। न्यून शुल्कमा गुणस्तरीय शिक्षा, अनुभवी तथा दक्ष शिक्षक टोली भएको, कम्प्युटर र साइन्स ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, खानेपानी र बसको सुविधा भएको, पर्याप्त खेल मैदान भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड, नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क जय बागेश्वरी विद्या निकेतन, नेपालगञ्ज 17 परसपुर। फोन नम्बर 98145-94485।

0: मेरो नानीलाई स्कुल पठाउन थालेको तर अक्षर चिनाउनै गाह्रो भयो भने
1: ए हो र त्यो त सबै आमा बाबुको चिन्ता हो नि तर तिमीले लिटिल होराइजन मन्टेसरीको बारेमा सुनेकी छौ त
0: छैन नि त्यो स्कुल कस्तो छ
1: यो त नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 4 रहेको विगत 12 वर्षदेखि बाल मनोविज्ञानमा आधारित शिक्षण गराउँदै आएको मन्टेसरी हो नि त्यहाँ बच्चाहरूलाई जबरजस्ती होइन खेल्दै रमाउँदै सिकाइन्छ नि त त्यहाँ
0: साँच्चै त्यस्तो चाहिँ कसरी नि
1: रङ्गी बिरङ्गी अक्षर तस्विर र शैक्षिक सामग्री प्रयोग गरेर छोएर हेरेर खेलेर सिकाइन्छ नि त त्यहाँ साथै सुनाइ बोलाइ लेखाइ र संस्कार सिकाउने कार्यक्रमहरू पनि छन् त्यहाँ
0: त्यो त राम्रो रहेछ शिक्षकहरू चाहिँ कस्ता छन् नि सुविधा छन् कि केही अन्य सुविधाहरू पनि छन् कि
1: छ नि अनुभवी र दक्ष शिक्षक छन् अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिइन्छ सुरक्षित वातावरण र यातायातको सुविधा पनि छ
0: त्यसो भए त म मेरो नानीलाई त्यहीँ भर्ना गराउँछु
1: हजुर आफ्ना नानीको उज्जवल भविष्यका लागि लिटिल होराइजन मन्टेसोरी नै रोज्नुहोस् है
0: हाम्रा विशेषताहरू
1: बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ
0: अनुभवी तथा दक्ष शिक्षक भएको
1: बाल बालिकाका लागि पर्याप्त शैक्षिक सामग्री भएको
0: अतिरिक्त क्रियाकलापमा विशेष जोड
1: सुरक्षित वातावरण र यातायातको सुविधा भएको
0: लिटिल होराइजन मन्टेसोरी नेपालगञ्ज 4 बाँके
1: सम्पर्क नम्बर 98481 78388

नयाँ वर्ष 2083, नयाँ सपना, नयाँ सुरुवात, तपाईँका बालबालिकाको उज्जवल भविष्यका लागि नेपालगञ्जमै स्थापित विश्वसनीय नाम हो मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल। यहाँ शिक्षा किताबमा मात्र सीमित छैन, जीवन उपयोगी सीप र व्यवहारिक ज्ञानमा समेत आधारित छ। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक टोली भएको

0: नानीलाई कुन स्कुल भर्ना गर्ने होला? म त साह्रै चिन्तामा पो छु।
1: ह्यात तिरिका, किन चिन्ता लिनुभएको? हाम्रै नेपालगञ्ज बाह्र बेलासपुरमा न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल छ नि।
0: ए हो र, त्यहाँ कस्तो सुविधा छ र? उही किताब मात्रै घोकाउन त होला?
1: त्यस्तो होइन नि, त्यहाँ त डिजिटल क्लासरुम छ नि, जहाँ बालबालिकाहरूले आधुनिक प्रविधिबाट रमाइलो मान्दै सिक्छन्।
0: अनि सुरक्षाको कुरा नि, अहिलेको समयमा त डर पनि लाग्छ हौ।
1: त्यसको लागि चिन्ता लिनु पर्दैन, पुरै स्कुल परिसरभरि सिसिटिभी क्यामेराको निगरानी छ नि।
0: अनि शुल्क?
1: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा नै यस विद्यालयको मुख्य विशेषता हो नि।
2: हाम्रा विशेषताहरू:
1: प्रविधि मैत्री शिक्षा,
0: गुणस्तरीय शिक्षण सिकाइ,
1: खेलकुदमा विशेष जोड,
0: शान्त र बालमैत्री वातावरण,
1: सिसिटिभी जडान भएको सुरक्षित विद्यालय परिसर
0: र स्कुल भ्यानको सुविधा समेत छ।
1: न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल, नेपालगञ्ज बाह्र बेलासपुर। सम्पर्क नम्बर 081537505।

0: नेपालगञ्ज १० भिरकुटी नगरमा 2055 सालमा स्थापना भएको प्रभात मेमोरियल हाई स्कुल गुणस्तरीय शिक्षामा समर्पित छ। गेटदेखि नै सुरक्षित वातावरण भएको यो स्कुलमा सामाजिक र मानसिक रूपमा सुरक्षित, अनुशासित र संस्कारयुक्त सिकाइ छ। विशेषताहरू: सीसीटीभी सहित सुरक्षित वातावरण भएको, आधुनिक आईसीटी ल्याब भएको, विद्यार्थी केन्द्रित र व्यवहारिक सिकाइ भएको, बालमैत्री वातावरण, यातायातको सुविधा, शैक्षिक गुणस्तरमा प्रतिबद्धता। नयाँ शैक्षिक सत्र 2083 का लागि भर्ना खुला भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क फोन नम्बर 98511 48119।
0: प्रभात मेमोरियल हाई स्कुल, नेपालगञ्ज।

0: नेपालगञ्जको फुलटेक्रामा रहेको सिद्धार्थ विद्या सदन। यहाँ विद्यार्थीहरू पढ्छन् मात्र होइन, सोच्छन्, बनाउँछन् अनि देखाउँछन् पनि। यहाँको कक्षा कोठा भनेको केवल किताबभित्र सीमित छैन, अब तपाईँका बालबालिकाको उज्जवल भविष्यको सुरुवात पनि यहीँबाट गर्नुहोस्। नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षकको टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान प्रयोगशाला भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन लगायतका सेवा भएको। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् सिद्धार्थ विद्या सदन, जहाँ शिक्षा मात्र होइन भविष्य पनि बनाइन्छ।
1: सिद्धार्थ विद्या सदन नेपालगञ्ज, सम्पर्क फोन नम्बर 98582980।

0: छोरीको भविष्यको लागि कस्तो स्कुल लोज्नु होला? ओहो, बजारमा यति धेरै स्कुल छन्,
1: किन चिन्ता गर्नुहुन्छ? नेपालगञ्जमै 26 वर्षदेखि गुणस्तरीय शिक्षाको पर्याय भनेको वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल छ त।
0: ए हो र?
1: हो त, त्यहाँ त जेएनदार विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था छ। अहिले त नर्सरीदेखि कक्षा 9 भर्ना पनि खुलिरहेको छ नि।
0: मुख्य विशेषताहरू: विगत 26 वर्षदेखि यस क्षेत्रमा निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको,
1: उत्कृष्ट शैक्षिक वातावरण भएको,
0: छात्रवृत्तिको व्यवस्था भएको,
1: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा, सुविधा सम्पन्न प्रयोगशाला र पुस्तकालयको व्यवस्था भएको,
0: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने, समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने,
1: गुणस्तरीय शिक्षा र उज्यालो भविष्यका लागि आजै सम्पर्क गर्नुहोस्।
0: वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल, नेपालगञ्ज उपमहानगरपालिका 13, बाँके बगिया।
1: सम्पर्क फोन नम्बर 081-536-012।
2: नेपालगञ्ज 9 अवस्थित क वर्गको प्रतिष्ठित शैक्षिक संस्था हो जीवीएन माध्यमिक विद्यालय।

0: उत्कृष्ट नतिजा सहित यहाँको बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ र शान्त परिवेशमा बाल बालिकाको सर्वाङ्गीण विकासमा विशेष जोड दिएको छ। जीवीएन माध्यमिक विद्यालयका विशेषताहरू: बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ, अनुभवी तथा दक्ष शिक्षक, आधुनिक शिक्षण विधि, अनुशासित, सुरक्षित र शान्त वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, पीजीदेखि कक्षा 9 सम्म अध्ययनको सुविधा। आफ्ना बाल बालिकाको उज्जवल भविष्यका लागि आजै रोज्नुहोस्। भर्ना खुल्ला भइसकेको छ। जीवीएन माध्यमिक विद्यालय, नेपालगञ्ज 9 बाँके।
1: सम्पर्क फोन नम्बर 98 84 28 820।

0: यो तरंग रेडियो कृष्णसार को हो। स्टूडियो टाइम चेक।
1: अहिले साँझको 5 बज्यो।
0: घुडामा चोट लागेर वा नलागिकन हुने दुखाई, घुडा सुन्निने, घुडा फुस्केको, हड्डी खिएको, भर्याङ चढ्न गाह्रो हुने, भर नहुने, आवाज आउने, एसीएल पीसीएल लिगामेन्टको चोट लगायत घुडा सम्बन्धी कुनै पनि समस्याको सही परामर्श र उपचारका लागि
2: डाक्टर तीर्थेन्द्र खड्का, मामा मेडिकल्स, भास्कोटा मार्केट, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98 4 80 27 235।
3: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ।

0: वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप, वॉलेट, कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतान प्राप्त करा जाए। नेपाल पे क्यूआर, नेपाल का अपने क्यूआर।
1: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न?
1: नमस्कार उपप्रमुख ज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुख ज्यू।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
5: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Toilet Pony, yeah. Extreme energy drink.
1: Beer Dental.
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज बिस राजामा नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्यो। वैशाख 8 गते हुने प्रवेश परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः 75%, 50% र 25% छात्रवृत्तिको सुविधा छ। आजै सहभागी हुनुहोस्। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, प्रविधि मैत्री शिक्षा, साइन्स र म्याथ ल्याब, बाल मैत्री वातावरण भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड, सुरक्षित र अनुशासित वातावरण भएको। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: सम्पर्क फोन नम्बर 98-486-4291।
4: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज बिस राजा।
6: बच्चाको भविष्य पढाइले मात्र होइन, सही वातावरण, सही मार्गदर्शन र सही निर्णयले बनाउँछ। 600 बढी अभिभावकको रोजाइ हो बाँकेको खजुराचारमा अवस्थित अरुणोदय बोर्डिङ हाई स्कुल। 2053 सालदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, नर्सरीदेखि कक्षा 12 सञ्चालन भइरहेको यस विद्यालयमा प्रविधि मैत्री शिक्षा, संस्कार र नैतिकतामा आधारित सिकाइ, खेलकुद र अनुशासनमा विशेष जोड, कम्प्युटर, संगीत, खेलकुद, मार्शल आर्ट, चित्रकला, योगा र उद्घोषण तालिम लगायतका तालिमहरू विद्यार्थीहरूको रुचि अनुसार सञ्चालन गरिन्छ। साथै बाल मैत्री वातावरण र हरियाली बगैँचा भएको, सुरक्षित परिसर, सीसीटीभी जडान भएको, फराकिलो खेल मैदान र पार्किङको सुविधा भएको, छात्राका लागि छुट्टै शौचालय, शुद्ध खाने पानीको व्यवस्था र स्कुल बसको पनि सुविधा छ। तपाईँको छोराछोरीको उज्यालो भविष्यका लागि सही छनौट आजै गर्नुहोस्। भर्ना खुला छ, सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क फोन नम्बर 98-585-20-819।

राम्रो शिक्षा सधैँ महँगो हुनुपर्छ भन्ने छैन। कम शुल्कमै गुणस्तरीय शिक्षा दिने स्कुल हो जय बागेश्वरी विद्या निकेतन, नेपालगञ्ज 17 परसपुर। यहाँ पढाइ हुन्छ अन्तर्क्रियात्मक, विद्यार्थी केन्द्रित र प्रयोगत्मक तरिकाबाट। पढाइसँगै खेलकुद, सङ्गीत र अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिएको हुँदा सिकाइ अझ प्रभावकारी छ। न्यून शुल्कमा गुणस्तरीय शिक्षा, अनुभवी तथा दक्ष शिक्षक टोली भएको, कम्प्युटर र साइन्स ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, खाने पानी र बसको सुविधा भएको, पर्याप्त खेल मैदान भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड, नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क जय बागेश्वरी विद्या निकेतन, नेपालगञ्ज 17 परसपुर। फोन नम्बर 98145 94485।

0: मेरो नानीलाई स्कुल पठाउन थालेको तर अक्षर चिनाउनै गाह्रो भयो भने
1: ए हो र त्यो त सबै आमा बाबुको चिन्ता हो नि तर तिमीले लिटिल होराइजन मन्टेसरीको बारेमा सुनेकी छौ त
0: छैन नि त्यो स्कुल कस्तो छ
1: यो त नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 4 रहेको विगत 12 वर्षदेखि बाल मनोविज्ञानमा आधारित शिक्षण गराउँदै आएको मन्टेसरी हो नि त्यहाँ बच्चाहरूलाई जबरजस्ती होइन खेल्दै रमाउँदै सिकाइन्छ नि त त्यहाँ
0: साँच्चै त्यस्तो चाहिँ कसरी नि
1: रङ्गी बिरङ्गी अक्षर तस्विर र शैक्षिक सामग्री प्रयोग गरेर छोएर हेरेर खेलेर सिकाइन्छ नि त त्यहाँ साथै सुनाइ बोलाइ लेखाइ र संस्कार सिकाउने कार्यक्रमहरू पनि छन् त्यहाँ
0: त्यो त राम्रो रहेछ शिक्षकहरू चाहिँ कस्ता छन् नि सुविधा छन् कि केही अन्य सुविधाहरू पनि छन् कि
1: छ नि अनुभवी र दक्ष शिक्षक छन् अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिइन्छ सुरक्षित वातावरण र यातायातको सुविधा पनि छ
0: त्यसो भए त म मेरो नानीलाई त्यही भर्ना गराउँछु
1: हजुर आफ्ना नानीको उज्जवल भविष्यका लागि लिटिल होराइजन मन्टेसोरी नै रोज्नुहोस् है
0: हाम्रा विशेषताहरू
1: बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ
0: अनुभवी तथा दक्ष शिक्षक भएको
1: बाल बालिकाका लागि पर्याप्त शैक्षिक सामग्री भएको
0: अतिरिक्त क्रियाकलापमा विशेष जोड
1: सुरक्षित वातावरण र यातायातको सुविधा भएको
0: लिटिल होराइजन मन्टेसोरी नेपालगञ्ज 4 बाँके
1: सम्पर्क नम्बर 98481 78388

0: 2066 सालमा स्थापना भएको शान्ति विद्या निकेतनका हरेक भित्ताले सिकाउँछ र हरेक कुनाले प्रेरणा दिन्छ। यो अनुशासन, संस्कार र मूल्यमा आधारित सिकाइको सुन्दर वातावरण भएको बालमैत्री विद्यालय हो। स्कुलमा अङ्ग्रेजी बोल्ने छुट्टै स्थान छ, जहाँ आत्मविश्वास बढ्छ र विद्यार्थीलाई सिकाइ अझ सहज बन्छ। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, डिजिटल कक्षा व्यवस्थापन, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा जोड दिने बालमैत्री वातावरण, नृत्य कक्षा भएको, योगा, कराते, खेलकुद लगायतका गतिविधि सञ्चालन भइरहेको, नयाँ शैक्षिक सत्र 2083 लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: शान्ति विद्या निकेतन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98657 55035।

0: नानीलाई कुन स्कुल भर्ना गर्ने होला? म त साह्रै चिन्तामा पो छु।
1: हेत्तेरिका, किन चिन्ता लिनु भएको? हाम्रै नेपालगञ्ज बाह्र बेलासपुरमा न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल छ नि।
0: ए हो र, त्यहाँ कस्तो सुविधा छ र? उही किताब मात्रै घोकाउन त होला?
1: त्यस्तो होइन नि, त्यहाँ त डिजिटल क्लासरुम छ नि, जहाँ बालबालिकाहरूले आधुनिक प्रविधिबाट रमाइलो मान्दै सिक्छन्।
0: अनि सुरक्षाको कुरा नि, अहिलेको समयमा त डर पनि लाग्छ हौ।
1: त्यसको लागि चिन्ता लिनु पर्दैन, पुरै स्कुल परिसरभरि सिसिटिभी क्यामेराको निगरानी छ नि।
0: अनि शुल्क?
1: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा नै यस विद्यालयको मुख्य विशेषता हो नि।
2: हाम्रा विशेषताहरू:
1: प्रविधि मैत्री शिक्षा,
0: गुणस्तरीय शिक्षण सिकाइ,
1: खेलकुदमा विशेष जोड,
0: शान्त र बाल मैत्री वातावरण,
1: सिसिटिभी जडान भएको सुरक्षित विद्यालय परिसर
0: र स्कुल भ्यानको सुविधा समेत छ।
1: न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल, नेपालगञ्ज बाह्र बेलासपुर। सम्पर्क नम्बर 081537500।

0: नेपालगञ्ज १० भिरकुटी नगरमा 2055 सालमा स्थापना भएको प्रभात मेमोरियल हाई स्कुल गुणस्तरीय शिक्षामा समर्पित छ। गेटदेखि नै सुरक्षित वातावरण भएको यो स्कुलमा सामाजिक र मानसिक रूपमा सुरक्षित, अनुशासित र संस्कारयुक्त सिकाइ छ। विशेषताहरू: सीसीटीभी सहित सुरक्षित वातावरण भएको, आधुनिक आईसीटी ल्याब भएको, विद्यार्थी केन्द्रित र व्यवहारिक सिकाइ भएको, बालमैत्री वातावरण, यातायातको सुविधा, शैक्षिक गुणस्तरमा प्रतिबद्धता। नयाँ शैक्षिक सत्र 2083 का लागि भर्ना खुला भइसकेको छ, आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क फोन नम्बर 98511 48119।
0: प्रभात मेमोरियल हाई स्कुल, नेपाल।

0: नेपालगंज खजुरा रोड में अवस्थित एक उदयमान शैक्षिक गंतव्य हो स्टार फ्यूचर सेकेंडरी स्कूल। 2069 साल में स्थापना भएको यस स्कूलले छोटो समयमै गुणस्तरीय शिक्षा को क्षेत्र में छुट्टै पहिचान बनाउन सफल भएको छ। नर्सरी देखि कक्षा 10 सम्म संचालन में रहेको यस विद्यालयमा अनुभवी शिक्षक शिक्षिकाहरू गुणस्तरीय शिक्षा में समर्पित छन्। विद्यालयका मुख्य विशेषताहरू अनुभवी तथा समर्पित शिक्षक शिक्षिका, सुरक्षित यातायातको सुविधा, खेलकुद र अतिरिक्त क्रियाकलापको उत्कृष्ट व्यवस्था भएको, बालमैत्री तथा रमणीय वातावरण, मोन्टेसोरीमा आधारित शिक्षण प्रणाली, आधुनिक कम्प्युटर ल्याब भएको। उज्ज्वल भविष्यको पहिलो पाइला सही शिक्षाबाट सुरु हुन्छ। नयाँ शैक्षिक सत्र 2083 लागि स्टार फ्युचर सेकेन्डरी स्कुलमा भर्ना हुनुहोस्।
1: सम्पर्क फोन नम्बर 9844820708 र 9815577300।

0: छोरीको भविष्यको लागि कस्तो स्कुल लोज्नु होला?
1: ओहो,
0: बजारमा यति धेरै स्कुल छन्,
2: किन चिन्ता गर्नुहुन्छ? नेपालगञ्जमै 26 वर्षदेखि गुणस्तरीय शिक्षाको पर्याय भनेको वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल छ त।
0: ए हो र?
2: हो त, त्यहाँ त जेएनदार विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था छ। अहिले त नर्सरीदेखि कक्षा 9 भर्ना पनि खुलिरहेको छ नि।
0: मुख्य विशेषताहरू, विगत 26 वर्षदेखि यस क्षेत्रमा निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको,
2: उत्कृष्ट शैक्षिक वातावरण भएको,
0: छात्रवृत्तिको व्यवस्था भएको,
2: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा, सुविधा सम्पन्न प्रयोगशाला र पुस्तकालयको व्यवस्था भएको,
0: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने, समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने,
2: गुणस्तरीय शिक्षा र उज्यालो भविष्यका लागि आजै सम्पर्क गर्नुहोस्
0: वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल, नेपालगञ्ज उपमहानगरपालिका 13, बाँके बगिया।
2: सम्पर्क फोन नम्बर 081-536-012। भर्ना खुल्यो। युथ भिजन इङ्ग्लिस मिडियम स्कुलमा कक्षा 9 कक्षा 9 नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। हाम्रा विशेषताहरू, स्मार्ट बोर्ड, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, गुरुकुल सम्बन्धीको समेत अध्ययन।

0: हुने सबै कक्षामा विषयगत शिक्षक भएको र अतिरिक्त क्रियाकलापमा विशेष जोड दिइने व्यवहारिक र गुणस्तरीय शिक्षाको एउटा अभ्यास युथ भिजन इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 4 प्रगति टोल बाके
1: प्रधान अध्यापक भूपाल गिरी सम्पर्क नम्बर 9580 29735

नयाँ वर्ष 2083, नयाँ सपना, नयाँ सुरुवात, तपाईँका बालबालिकाको उज्जवल भविष्यका लागि नेपालगञ्जमै स्थापित विश्वसनीय नाम हो मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल। यहाँ शिक्षा किताबमा मात्र सीमित छैन, जीवन उपयोगी सिप र व्यवहारिक ज्ञानमा समेत आधारित छ। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान कम्प्युटर ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन, सिसिटिभी क्यामेरा मार्फत सुरक्षाको व्यवस्था। नयाँ वर्ष 2083का लागि भर्ना खुला भइसकेको छ। आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै छनौट गर्नुहोस्। सम्पर्क मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल, नेपालगञ्ज 19, कारकान्दो, बाँके। फोन नम्बर 98584.

0: आमा राति छ, कता जान लाग्नु भयो नि?
1: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
0: ए पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
1: किन नि सानो लट्ठी र टर्च लाइट
0: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
1: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
0: आमा हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो बासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: हुन अनुरोध गर्दछौ। साथै विक्रम सम्वत 2080 साल वैशाख 1 गते पश्चात
1: जारी भएका अध्यादेशहरू पेश गर्ने कार्यसूची पनि छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले 3 र अरू 5 मन्त्रीहरूले 1-1 अध्यादेश पेश गर्नुहुने कार्यसूची रहेको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सुकुम्बासीको समस्या स्थायी रूपमा समाधान गर्ने बताउनु भएको छ। ललितपुरमा पार्टीका सांसदका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सरकारले सुकुम्बासी बस्ती हटाउन चालिएको कदमबाट कोही आत्तिन नपर्ने र भूमिहीन सुकुम्बासीलाई लालपूर्जा दिलाएर छाडिने बताउनुभयो। खोलाको छेउमा अव्यवस्थित तथा असुरक्षित ढङ्गले बसेका र गैर कानुनी रूपमा हडपिएको अवस्थामा मात्र कदम चालेको र त्यसबाहेक कसैले आत्तिनु नपर्ने उहाँको भनाइ छ। सुकुम्बासी समस्या पुराना राजनीतिक दलहरूले भोट बैङ्कका रूपमा प्रयोग गर्न खडा गरिएको आरोप लगाउँदै लामिछानेले आफूहरू समाधानमा लागेको र देशलाई ट्र्याकमा ल्याउने कोसिस गरिरहेको बताउनुभयो। सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै उहाँले विकास निर्माणलाई द्रुत गतिमा अगाडि बढाउन आवश्यक नीति नियमका आधारमा अध्यादेश ल्याउनु परेको स्पष्ट पार्नुभयो। उहाँले पार्टीका सांसदहरूलाई गुटबन्दीमा नलाग्न पनि निर्देशन दिनुभयो। प्रधान न्यायाधीश सिफारिसबारे प्रतिक्रिया दिँदै लामिछानेले संवैधानिक घेराभित्र रहेर योग्य मध्येबाट एकजनालाई सिफारिस गरेको विषयलाई सडक बहस बनाउन नहुने बताउनुभयो। संवैधानिक परिषदमा बहुमतले एकजनालाई सिफारिस गर्नु कसरी असंवैधानिक हुन्छ भन्ने प्रश्न गर्दै उहाँले पुरानै अभ्यास कायम राखिएको भए परिषदमा भागभण्डाकै खेल चलिरहने टिप्पणी गर्नुभयो।
1: मध्य प्रदेशका सत्तारूढ 4 दलले काङ्ग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्। जनमत पार्टीले समर्थन फिर्ता गरेपछि बसेको सत्तारूढ 4 दलको बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिने निर्णय गरेका हुन्। काङ्ग्रेस जसपा नेपाल नेपाली कम्युनिस्ट पार्टी नेकपा र लोसपा नेपालको बैठकपछि विज्ञप्ति निकालेर उनीहरूले यथाशीघ्र चाँडो विश्वासको मत लिने निर्णय गरेका हुन्। जनमतले यही वैशाख 22 गते सरकारबाट समर्थन फिर्ता लिएको थियो। यसैबीच नेपाली काङ्ग्रेसका सभापति गगन थापाले प्रदेश सरकारका नीति तथा कार्यक्रम आउँदो बजेट र नेतृत्वबारे पार्टीको चासो रहेको र यसमा छलफल चलिरहेको बताउनु भएको छ। धनगढीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रदेशको नीति तथा कार्यक्रम आउँदो बजेट र नेतृत्वबारे उपसभापति विश्वप्रकाश शर्माले नेकपा एमाले लगायत दलहरूसँग संवाद गर्नुभएको बताउनुभयो। 7 प्रदेशमध्ये 6 काङ्ग्रेस र एमाले सहकार्यमा सरकार छ भने मधेसमा माओवादी सहित मधेसवादी दलहरू सम्मिलित सरकार छ। अहिले रहेका प्रदेश सरकारहरूलाई निरन्तरता दिने उहाँको सङ्केत छ। यसैबीच नेपाली काङ्ग्रेसले देशका सबै वडा कार्य समितिहरूले क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधि गर्ने काम गरिरहेको बताएको छ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति निकालेर क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधि गर्ने काम वडाहरूमा उत्साहपूर्ण रूपमा भइरहेको बताउनुभयो।
2: चालु आर्थिक वर्ष 2082-83 को 10 सकिन लाग्दा सरकारले 11,53,00,000,000,000 रुपैयाँको बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि ल्याइएको 19,64,00,000,000,000 बजेट मध्ये 58.75% खर्च भएको हो। चालु शीर्षकमा विनियोजित 11,80,00,000,000,000 मध्ये 8,09,00,000,000,000 अर्थात् 68.04% खर्च भएको छ। पुँजीगत तर्फ भने 4,07,00,000,000,000 विनियोजन मध्ये 1,09,00,000,000,000 अर्थात् 26.87% मात्र खर्च भएको छ। यसपटक पनि सरकार पुँजीगत खर्चमा कमजोर देखिएको छ। नवयुवा आन्दोलन र मध्यपूर्वको तनाव लगायतका कारण खर्च कमजोर भएको बताइन्छ। आर्थिक वर्षको अन्त्यतिर विकास बजेटको खर्च बढ्दा कामको गुणस्तर घट्ने र अनियमितताको जोखिम बढ्ने चर्चाका बीच यसपटक पनि त्यही अवस्था दोहोरिने देखिएको छ। यसैबीच सरकारले चालु आर्थिक वर्ष 14,80,00,000,000,000 राजस्व उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म 9,70,00,000,000,000 मात्र सङ्कलन भएको छ।
1: यसैबीच राष्ट्रिय योजना आयोगले विभिन्न 8 सडक आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ। आयोगको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढी खुटिया दिपाइल चैनपुर उरै भन्ज्याङ सडक खुलालु सल्ली सल्ला सडक र त्यस अन्तर्गत 6 पुल, कर्णाली करिडोरको उत्तरखण्ड हिल्सा सिमिकोट सडक, लेले भारदेव चन्द्रपुर ठुला दुर्लुङ सडक, भेरी करिडोर अन्तर्गत जाजरकोट दुनै मरिम तिन्जे धो रिम्ना सडक खण्डका 14 पुल रोल्पामा रहेको शहीद मार्गका लागि स्रोत सहमतिका लागि सिफारिस गरेको हो। भौतिक पूर्वाधार मन्त्रालयबाट जम्मा बहुवर्षीय स्रोत सहमतिका लागि 9.90 करोड रुपियाँ प्रस्ताव भएको थियो। सहरी विकास मन्त्रालय अन्तर्गत विभिन्न 53 आयोजनाका लागि पनि 3.81 करोड 7 लाख बहुवर्षीय स्रोत सहमतिका लागि सिफारिस गरेको छ।
2: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पर्सि मङ्गलबार अर्थात् वैशाख 29 गतेसम्ममा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो। कार्यालयले यसअघि नै 1 महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झन्डै 3 महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक 1 महिनामा नतिजा सार्वजनिक गर्नको लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच गरिएको छ। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएमा जिल्ला तहमा गरिएको हो। यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइट सहितको सूची समेत सार्वजनिक गरेको छ, जस अनुसार एसएमएस आइभीआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिनेछ। विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्ट कोड मार्फत नतिजा थाहा पाउन सक्नेछन्। नेपाल टेलिकमको 1600 कल एसएमएस र युएसएसडी मार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाइएको सूचनामा भनिएको छ। यसपटकको एसईईमा नियमित र स्तर वृद्धितर्फ गरी 512,421 विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। मनसुनमा कम पानी पर्दाका जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री प्रतिरोधक स्टील
4: बाँके, बर्दिया, दाङ र रोल्पा जिल्लाका सार्वजनिक निकायहरूमा भ्रष्टाचार जन्ने कसुर भएको थाहा पाएमा वा कुनै राष्ट्र सेवक कर्मचारीले घुस रिश्वत माग गरेमा निम्न ठेगानामा उजुरी गरौँ। मोबाइल नम्बर 9858043888, कार्यालय प्रमुख 9858045788, सूचना अधिकारी र फोन नम्बर 081550626, 081550627, फ्याक्स नम्बर 081550426, 24 घन्टा सम्पर्क गर्न सकिने मोबाइल नम्बर 9858053488, साथै पैसा नलाग्ने टेलिफोन नम्बर 107 समेत सम्पर्क गर्नुहोला र कार्यालयको इमेल ciaanepalganj@gmail.com। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटोल, सम्पर्क कार्यालय नेपालगञ्ज।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सङ्घीय संसदको बजेट अधिवेशन भोलिदेखि भोलि दिउँसो 4 बजे बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने, चालु आर्थिक वर्षको 10 महिना सकिन लाग्दा सरकारको पुँजीगत बजेट खर्च 27% भन्दा पनि कम, सुकुम्बासीको समस्या स्थायी रूपमा समाधान गर्ने राष्ट्रपति सभापति रवि लामिछानेको दावी, मधेश प्रदेशमा काङ्ग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने सत्तारूढ 4 दलको निर्णय, एसीईको नतिजा पर्सि मङ्गलबारसम्म सार्वजनिक हुने लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा साधारणतया बादल तथा देशका बाँकी भूभागहरूमा पनि आंशिक बादल लागिरहेको छ। कोशी र बागमती प्रदेशका सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौँ लगायतका हिमाली पहाडी जिल्लाहरूमा र लुम्बिनी प्रदेशको रुकुम पूर्व आसपासका जिल्लामा पनि मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ। आज यी र आसपासका क्षेत्रहरूमा थप पानी पर्न सक्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखा ले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। स्थानीय र पश्चिमी वायुको साथै पूर्वीय वायुको समेत प्रभावका कारण यो हप्ता पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बितेका 2 हप्तामा पनि देशका धेरै जसो ठाउँमा पानी परेको थियो। यो हप्ता पर्ने पानी अलि छिटो अवधिको हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान पनि छ। भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरी पनि चल्नेछ। यो हप्ता तराईका केही ठाउँमा समेत मेघगर्जन, चट्याङ, असिना, हावाहुरीसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
0: यसैबीच यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने अनुमान भएसँगै कृषि उत्पादनदेखि खानेपानी, स्वास्थ्य र प्राकृतिक प्रणालीसम्म विभिन्न क्षेत्रमा असर पर्ने चिन्ता बढेको छ। अर्थतन्त्रको मुख्य आधार मानेको कृषि क्षेत्र कम वर्षाको प्रत्यक्ष मार्गमा पर्ने देखिन्छ। विज्ञहरूका अनुसार मनसुन कमजोर हुँदा धान लगायत मुख्य बाली रोपाई प्रभावित हुने, सिँचाइको अभाव बढ्ने तथा उत्पादन घट्ने जोखिम रहन्छ। नेपालमा मनसुनलाई जीवनको आधार नै मानिन्छ। मनसुनमै कम वर्षा हुँदाका चुनौतीबारे साथी हृदय रिमालले जल तथा मौसम विज्ञान विभागका प्रवक्ता एवं मौसमविद विभूति पोखरेलसँग कुराकानी गर्नुभएको छ।
2: समग्रमा भन्दाखेरि चाहिँ अब वर्षा कमै हुने देखिन्छ होइन। यो जलवायु परिवर्तनको कारण हामीले के बुझ्नुपर्छ भन्दा हामीले कम वर्षा हुने भन्दा भन्दै होइन फेरि अब लामो समय चाहिँ यो खडेरी जस्तो हुने अनि एक्कासी फेरि बाढी आउने त्यस्तो परिस्थिति पनि नआउने भन्ने चाहिँ हुँदैन होइन। हामीले त्यो बुझ्नुपर्ने हुन्छ।
3: वर्षा कम हुने बित्तिकै खडेरी पर्छ भन्ने अनुमान हुने भयो, खडेरी पर्दाखेरि चाहिँ कुन कुन क्षेत्रमा कस्तो असर पर्छ?
2: सबभन्दा पहिला चाहिँ कृषिमा चाहिँ एकदमै छिटो देखिहालिन्छ त्यसको असर चाहिँ पानीका स्रोतहरू, मुहानहरू होइन समग्र क्षेत्रमै भन्नुपर्छ। यसले नछुने क्षेत्र चाहिँ हुँदैन लगभग हाम्रो दैनिक जनजीवन होइन। किनभने वर्षा नहुने अनि लामो समय खडेरी बस्ने भइसकेपछि हाम्रो दैनिक जनजीवनमा पनि त्यसले असर गरि नै हाल्छ, शान्ति कुरा गरिन्छ होइन। बढी पानी चाहिने हो त्यति बेला चाहिँ नभएको खण्डमा चाहिँ लामो समय चाहिँ खडेरी जस्तो स्थिति बस्ने होइन अनि फेरि वर्षा हुने यो चाहिँ अब देखिया छ होइन। अब यो वर्ष पनि हामीले त्यही अनुसार चाहिँ अब प्लान गर्नुपर्ने हुन्छ। कृषिको क्षेत्रमा पनि विस्तृत चाहिँ अब कृषिबाटै आउँछ होइन। अब अहिले हामीले अब जेनरल भन्दाखेरि चाहिँ अब कम होइन धान अब कम फल्ने अब त्यस्तै क्रपलाई पनि अलिकति स्ट्रेस हुने होइन, हिट स्ट्रेस हुने, पानी नै कम भइसकेपछि त त्यसले त असर नै गर्छ
3: सर्वसाधारणको जीवन दैनिक जीवनमा पार्ने प्रभावको विषय।
2: पानीका मुहानहरू सुक्ने हुन्छ होइन। अब ड्रिङ्क अब खाने पानी पनि अलिकति यो मुहानै सुकेपछि त सर्टेजै भनौँ होइन। पानी अब रिचार्ज हुनेदेखि लिएर होइन भूमिगत जल स्रोतहरू रिचार्ज हुने यो सबै चाहिँ मनसुनमै हुने भएर समग्र क्षेत्रलाई नै यसले असर गर्ने हुन्छ। किनभने लामो समयसम्म खडेरी पर्ने एकैचोटि अब फेरि वर्षा हुने हामीले त्यो चिज पनि भुल्नु हुँदैन होइन। पछिल्लो अवस्थामा चाहिँ यो क्लाइमेट चेन्जले गर्दाखेरि चाहिँ अब मनसुनभित्र पनि एउटा एक्टिभ पिरियड र ब्रेक पिरियड हुन्छ होइन। ब्रेक पिरियडलाई चाहिँ अलिकति लामो बनाइदिने, जस्तै 1 महिना नै खडेरीको स्थिति रह्यो भने त त्यसले त सबै क्षेत्रहरूलाई नै असर गर्ने हुन्छ अनि फेरि पछि वर्षा आउने। एउटा हामी प्लानिङको फेजमा गइसकेपछि फेरि अचानक चाहिँ अर्को फेजमा चाहिँ हामीले छिर्नुपर्ने हुन्छ होइन। त्यसले चाहिँ सबै क्षेत्रहरूलाई नै असर गर्छ। जस्तै अब खडेरी हुन्छ भनेपछि अब क्रपको रेजिस्टेन्टहरू होइन, ड्राफ्ट रेजिस्टेन्ट क्रपहरू चाहिँ अब छनौट गर्ने होइन, उसको लुको चाहिँ हामीले दिइरहेको होइन, यो अवस्था पनि रहेको छ होइन। प्लानिङहरू चाहिँ लगभग अब नेपाल सरकारले पनि गरिरहेकै अवस्था छ। किनभने यसमा चाहिँ हामीले गर्न सक्ने भनेको चाहिँ अनुकूलनका कार्यक्रमहरू नै हो। त्यही भएर नेपाल सरकारले पनि त्यही अनुसार सबै क्षेत्रमा कृषि क्षेत्रले आफ्नै प्लानिङहरू गरेको छ होइन, अब विभिन्न वाटर सेक्टरहरूले पनि आफ्नै प्लानिङ गरेको छ होइन, यो सबै क्षेत्रहरूले चाहिँ अब हाइड्रो पावर भयो सबै क्षेत्रहरूले चाहिँ कसरी चाहिँ अब यो एडाप्ट गर्ने होइन, किनभने अब हामीले ल्याउने कार्यक्रमहरू भनेको त अनुकूलन